0: मीडियम वेव 1071 किलो हर्ट्स, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर इस वक्त आप सुन रहे हैं आकाशवाणी से उर्दू सर्विस की नशरियात। 3:05 हुआ चाहते हैं, अब खबरें नशर होंगी।
1: रजी अहमद से खबरें सुनिए। صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں اسکالرشپ اسکیموں کے قبائلی مستفیدین سے خطاب کیا۔ انہوں نے صحیح معنوں میں ترقی کے لیے سماج کے سبھی